0: वेलकम एंड चामिन, आपने ईद का एक और गाना सुना।
1: आज तो खजाना जो है ईदों के गाने का है।
0: जी जी हाँ, ये बहुत पुराना गाना है ये।
1: जी जी,
0: लता मंगेशकर की आवाज़ में।
1: बिल्कुल
0: जी हाँ,
1: बिल्कुल।
0: और फिल्म का नाम मैं भूल गया।
1: फिल्म का नाम था क्या था, मुझे मिल गया बहाना। बरसात की रात।
0: बरसात की रात, अच्छा।
1: 1960 की मूवी है।
0: 1960 की, वाह, बहुत पुरानी मूवी है। तो ये कोई गम से परेशान है, कोई जन्नत का तालिब है। कोई गम से परेशान है, कोई जन्नत का तालिब है। घर सजदे कराती है, इबादत कौन करता है।
1: वाह वाह, सही, वेरी गुड, वेरी गुड।
0: महशर अफरीदी का शेर है ये।
1: जी,
0: कोई गम से परेशान है, कोई जन्नत का तालिब है। घर सजदे कराती है, इबादत कौन करता है। और महशर अफरीदी का एक और शेर है कि इतनी कम उम्र में लड़ना सीख गए। इतनी कम उम्र में लड़ना सीख गए, खून खराबा जहर उगलना सीख गए। कब चिड़िया के बच्चे उड़ना सीखेंगे, सांप के बच्चे पेड़ पे चढ़ना सीख गए।
1: वाह वाह वाह वाह वाह, सही है।
0: जी हाँ, ये इसका मैं जो मायने निकालता हूँ कि ये है कि अपने जो दुश्मन को है अपने से ज़्यादा सर उठाने नहीं देना चाहिए।
1: बिल्कुल सही,
0: बिल्कुल ये सही बात है। ये एक और शेर है कि आंखें खराब हो गई औलाद पालकर।
1: आंखें खराब हो गई औलाद पाल,
0: औलाद पालकर। कुछ ये अभी जो शेर जो पढ़े उससे डिफरेंट है ये।
1: जी,
0: आंखें खराब हो गई औलाद पालकर, अब बच्चे बात करते हैं आंखें निकाल कर।
1: हाँ,
0: जीते जी अपने बाप का चश्मा ना ला सके। जीते जी अपने बाप का चश्मा ना ला सके, मरने के बाद रखते हैं चश्मा संभाल कर।
1: बहुत खूब, बहुत खूब, बहुत खूब।
0: और अब एक किस्सा है अली भाई
1: जी
0: के, कुछ इस तरह के अलामा इकबाल को की नज़र ना एक लड़की पे पड़ गई।
1: जी जी,
0: लड़की बहुत खूबसूरत थी तो इकबाल बार बार उसे देख रहे थे।
1: अच्छा,
0: लड़की ने अलामा इकबाल से कहा कि अपने से ऊंचा जो समन देखते हैं, जिंदगी में रंजो अलम देखते हैं। इस पर इकबाल साहब ने कहा कि ना तुमसे गरज है ना तेरी सूरत से गरज, हम तो मुसफ़र की कलम देखते हैं।
1: वाह जी वाह,
0: ना तुमसे गरज ना तेरी सूरत से गरज, हम तो मुसफ़र की कलम देखते हैं।
1: बहुत खूब
0: अली भाई, मैं अपने आपको भी अपने सामीन को भी कहना चाहूँगा कि मैं ये किस्सा पढ़ना नहीं चाहता था।
1: अच्छा,
0: अपने सुनने वालों से ख़ास तौर पर
1: जी,
0: रेडियो के ज़रिए मीडिया के ज़रिए मैं ये पढ़ना नहीं चाहता था
1: जी,
0: लेकिन मैंने ये जानबूझ के पढ़ा है कि ये किस्सा जो मुझे बिल्कुल अपील नहीं कर रहा ये,
1: नहीं कर रहा,
0: क्योंकि अलामा इकबाल की नज़र एक लड़की पे पड़ गई, लड़की बहुत खूबसूरत थी। अलामा इकबाल एक शख्सियत है, उनका एक मुकाम है।
1: बेशक, बेशक,
0: उनके बारे में ऐसा वाक्य लिखना
1: गलत है।
0: एक लड़की पे उसकी उनकी नज़र एक लड़की पे पड़ गई, बहुत खूबसूरत थी, उसे बार बार देख रहे थे। ये मेरे हिसाब से जिसने भी ये वाक्य लिखा है, माफ़ करिएगा मैं लफ्ज़ जो बोल रहा हूँ, एक जिसने भी ये लिखा है अपनी बेहूदगी दिखाई है। एक अलामा इकबाल जो एक مقام رکھتے ہیں
2: معاشرے میں، شاعر ہیں
0: جی ہاں، سوسائٹی میں ان کا ایک رتبہ ہے،
2: جی جی،
0: لوگ ان کو پوچھتے تک ہیں،
2: جی،
0: ان کے بارے میں ایسا لکھنا میرے حساب سے یہ بالکل غلط ہے، ایسا نہیں ہونا چاہیے۔ آپ کا اس بارے میں کیا خیال ہے؟
2: آپ بالکل صحیح کہہ رہے ہیں، کیونکہ جیسے آپ نے کہا کہ علامہ اقبال صاحب جو ہے وہ ایک مانا ہوا
0: جی ہاں
2: پوئٹ ہے، شاعر ہے،
0: ہاں جی،
2: اور صرف یہ نہیں بلکہ یہ پاکستان کا نیشنل پوئٹ ہے،
0: جی جی جی،
2: تو اس کو پھر آپ اس طرح ڈسکرپشن نہیں دے سکتے،
0: دے سکتے، ہاں جی، یہ جو ورڈنگ استعمال کی گئی ہے اس، وہ ان کے معیار سے اٹس ناٹ ٹو دا اسٹینڈرڈ آف علامہ اقبال، علامہ اقبال
2: ہی ڈیزرو بیٹر،
0: ہاں جی، دیٹس مچ لوور، ان کے معیار سے بہت نیچے درجے کی جو یہ وہ ہے،
2: باقاعدہ کہ جو لکھ رہا ہے
0: جی
2: وہ دکھا رہا ہے کہ اس کا اسٹینڈرڈ کیا ہے،
0: اس کا اسٹینڈرڈ کیا ہے۔ تو شامین، یہ ہم نے واقعہ جان بوجھ کے پڑھا ہے
2: جی،
0: کہ آپ کو پتہ چلے کہ کچھ لوگ جو ہیں جو صرف اپنے اپلوڈ جو کرتے ہیں میڈیا پہ، جو
2: جی
0: جو ویڈیو وغیرہ بنا کے اپلوڈ کرتے ہیں
2: جی،
0: ان کی بیک گراؤنڈ کیا ہے یا ان کا معیار کیسا ہے؟
2: بالکل صحیح،
0: اگر آپ اس بارے میں کچھ کہنا چاہتے ہیں، آپ کو یہ جو واقعہ ہے علامہ اقبال کے بارے میں، جیسا کہ میں نے ابھی پڑھا ہے کہ علامہ اقبال کی نظر ایک لڑکی پہ پڑ گئی، لڑکی بہت خوبصورت تھی، اقبال بار بار اسے دیکھ رہے تھے، ایسا دکھنا میرے حساب سے جائز نہیں ہے۔ تو میں اپنے سامعین سے گزارش کروں گا کہ آپ اس بارے میں کیا سوچتے ہیں،
2: اپنی رائے ہمیں
0: ہاں اپنی رائے ضرور دے گا۔ علی بھائی، یہ ہمارا اسٹوڈیو کا فون نمبر اور واٹس ایپ بتائیے ہمارے،
2: جی ہمارا اسٹوڈیو کا فون نمبر 02381980072، اور اس کے علاوہ واٹس ایپ کے ذریعے آپ ہمیں میسج کر سکتے ہیں 07784691440۔ جی
0: جی سر، ہاں تو اس کے بارے میں آپ ہمیں ضرور اپنی رائے بھیجیے گا۔ تو بڑھتے ہیں
2: نغمے کی طرف جی،
0: نغمے
2: تو شروع میں میں نے آپ کو بتایا تھا کہ یہ بڑی عید ہے، تو یہ بڑی عید کے اوپر لوگ جو ہے وہ حج کے اوپر جاتے ہیں
0: جی،
2: تو آئیے سنتے ہیں ایک حج کے بارے میں کچھ گیت،
0: اور
2: یہ نغمہ اور یہ پکچرائز کیا ہے میرے فیوریٹ ایکٹر کے اوپر امیتابھ بچن صاحب،
0: اٹس
2: اے بیوٹیفل ٹریک اینڈ دا رول دیٹ ہی پلیز، دا ایکٹنگ دیٹ ہی ڈز، خاص طور پہ اس نغمے کے اوپر، اٹس جسٹ امیزنگ۔ تو آئیے سنتے ہیں۔